यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेहरबाट समाचार सुन्नुहोस्। राज्य सरकारले असम माला पहलको चौथो चरण मार्फत ग्रामीण पूर्वाधार विकासलाई तीव्रता दिने लक्ष्य राखेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक सञ्जाल मार्फत राज्यको सडक योगायोग विस्तारबारे जानकारी दिँदै सरकारले राज्यको हरेक कुना काप्चामा यातायात व्यवस्था सुदृढ गर्न र ग्रामीण क्षेत्रलाई व्यापक आर्थिक विकाससँग जोड्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो। मुख्यमन्त्रीले 10,000 करोड रुपियाँको लागतमा असम माला परियोजनाको चौथो चरण मार्फत यो कार्यलाई तीव्र बनाउने लक्ष्य राखिएको उल्लेख गर्नुभयो। डाक्टर शर्माका अनुसार असम माला पहलको चौथो चरण अन्तर्गत राज्यको सडक पूर्वाधारलाई मजबुत बनाउन र ग्रामीण योगायोग व्यवस्थालाई सुदृढ गर्ने लक्ष्यका साथ लगभग

800 किलोमिटर सडकको स्तरोन्नतिमा जोड दिइनेछ। राज्य सरकारले सद्भावना परियोजना मार्फत विभागीय काम कारवाही सुचारु गर्नका साथै प्रशासन व्यवस्थालाई जनताको नजिक लैजाने प्रयास जारी राखेको मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो कि राजस्व चक्र अधिकृतको कार्यालय, खण्ड विकास अधिकारीको कार्यालय, सामुदायिक विकास केन्द्र आदिलाई विभिन्न प्रशासनिक जिम्मेवारी सुम्पिइनेछ। यसको फलस्वरूप जिल्ला आयुक्तको कार्यालयमा कामको बोझ केही हलुका हुनेछ र सर्वसाधारणको काम चाँडै समाधान गर्न मद्दत पुग्नेछ। हिजो रूपनगरमा कामरूप महानगर जिल्ला एकीकृत आयुक्त कार्यालयको उद्घाटन गर्दै दिएको भाषणमा डाक्टर शर्माले यो कुरा उल्लेख गर्नुभएको हो। उहाँले राज्यको प्रत्येक जिल्लामा सबै विभागको एकीकृत कार्यालय स्थापना गरिने कुरा पुनः उल्लेख गर्नुभयो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यको हालैको बाढीको स्थितिलाई लिएर आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक गर्ने कुरा छ। बैठकमा डाक्टर शर्माले बाढीबाट प्रभावित माथिल्लो असमका चार जिल्लाका लागि राज्य सरकारले चलाएको राहत तथा पुनर्स्थापना अभियानबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु लगायत बाढीबाट भएको क्षतिबारे पनि अवगत गराउनुहुनेछ। बैठकमा बाढी राहत प्याकेजलाई लिएर पनि छलफल हुने सम्भावना छ। यसको साथै डाक्टर शर्माले आज गृहमन्त्री अमित शाहका साथै अन्य धेरैजना केन्द्रीय मन्त्रीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। आउँदो वर्ष 6 जनवरीदेखि 5 फेब्रुअरीसम्म राज्यका विद्यालयहरूमा गुणोत्सव 2027 आयोजना गरिनेछ। समग्र शिक्षा असमले यसका लागि कार्यतालिका घोषणा गर्दै सबै जिल्लाका मिसन संयोजक र जिल्ला कार्यक्रम संयोजकहरूलाई पत्र पठाएको छ। पत्रमा उल्लेख गरिएअनुसार राज्यका 35 जिल्लामा 3 चरणमा वर्ष 2027 को गुणोत्सव आयोजना गरिनेछ। प्राथमिक शिक्षा निर्देशनालयले शिक्षक शिक्षिकाहरूको अन्तर तथा अन्तर जिल्ला आपसी सरुवाको निर्देशनको सम्बन्धमा एक महत्त्वपूर्ण सूचना जारी गरेको छ। प्राथमिक शिक्षा निर्देशक सुरञ्जना सेनापतिद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार जनगणनाको काममा नखटेका शिक्षक शिक्षिकाहरूले शिक्षक सरुवा व्यवस्थापना प्रणाली मार्फत दिएको निर्देशन अनुसार 14 दिनभित्रै नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेछ। यद्यपि जनगणनाको जिम्मेवारीमा रहेका शिक्षक शिक्षिकाहरूको हकमा भने यो समयसीमा लागू हुने छैन। राज्य निर्वाचन आयोगले गत 1 जनवरीलाई आधार तिथि मान्दै मिसिङ स्वायत्तशासित परिषदको मसुदा मतदाता नामावली प्रकाशित गरेको छ। मिसिङ स्वायत्तशासित परिषद निर्वाचन नियमावली 2025 को नियम 16 अन्तर्गत जारी गरिएको यस अधिसूचना अनुसार विश्वनाथ जिल्ला अन्तर्गत 27 नम्बर लोहितमुख र 37 नम्बर बुरे निर्वाचन क्षेत्रमा कुल 83 मतदान केन्द्र रहेका छन्। यी दुवै निर्वाचन क्षेत्रमा कुल 32,164 मतदाताको नाम समावेश गरिएको छ। खेल समाचार। डुरान्ड कप फुटबल प्रतियोगितामा आज सिलोङको जवाहरलाल नेहरू स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा गत पटकको च्याम्पियन्स नर्थ इस्ट युनाइटेड एफसी मोहन बगान सुपर जोइन्ट्स विरुद्ध मैदानमा उत्रिनेछ। खेल साँझको 7 बजे सुरु हुनेछ। अर्कोतर्फ इस्ट बङ्गाल एफसीले गैराती कोलकाताको सल्ट लेक स्टेडियममा खेलिएको पहिलो सेमिफाइनलमा स्पोर्टिङ क्लब दिल्लीलाई ट्राइब्रेकरको मद्दतले 5-3 गोलको अत्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महबाबुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729

किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट आज भदौ 4 गते बिहिबार शुक्ल पक्षको अष्टमी तिथि हो र समय यस बेला अपरान्नको 3:21:23 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। असम पावर जेनेरेसन

थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। असम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा खाली रहेका सहायक प्रबन्धक र कनिष्ठ प्रबन्धक पदहरूका लागि आवेदन माग गरिएको छ। सहायक प्रबन्धकका पद संख्या रहेको छ 35 वटा। यसमध्ये 10-10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीहरूको लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीहरूको लागि, 4 वटा पद ह्युमन रिसोर्स शाखाका प्रार्थीहरूका लागि, 3 वटा पद इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीहरूको लागि र 2 वटा पद इन्स्ट्रुमेसन शाखाका प्रार्थीहरूको लागि रहेको छ। प्रार्थीसँग सम्बन्धित शाखामा बीई बीटेक वा 3 वर्ष पाठ्यक्रमको डिप्लोमा हुनुपर्छ। यता ह्युमन रिसोर्स शाखाको पदको लागि प्रार्थीसँग एमबीए वा पिजिडिएम हुनुपर्छ। तल मासिक रुपियाँ 37,300 रुपियाँ 112,000 रहनेछ। साथै 14,200 रुपियाँ गेट पे र अरू सुविधाहरू रहनेछन्। यता कनिष्ठ प्रबन्धकको पद संख्या रहेको छ 31 वटा। यसमा 12 वटा पद इलेक्ट्रिकल शाखाका प्रार्थीहरूको लागि, 9 वटा पद सिभिल शाखाका प्रार्थीहरूका लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीहरूका लागि र 2-2 वटा पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीहरूको लागि रहेको छ। प्रार्थीसँग सम्बन्धित शाखामा इन्जिनियरिङ डिप्लोमा हुनुपर्नेछ। तलब मासिक रुपियाँ 25,000 92,000 रुपियाँसम्म रहनुको साथै 12,100 ग्रेड पे र अन्य सुविधाहरू रहनेछन्। सबै पदहरूको लागि प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ www.abgcl.org। आवेदन दिने अन्तिम मिति कनिष्ठ प्रबन्धक पदका लागि 21 अगस्त र सहायक प्रबन्ध पदका लागि 23 अगस्त। यसै गरी एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक संस्थामा खाली रहेका 389 वटा पदका लागि आवेदन आह्वान गरिएको छ। प्रबन्धकको पद संख्या रहेको छ 260 वटा। तलब प्रति महिना 60,000 180,000 रुपियाँसम्म रहनेछ। प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्नेछ। कनिष्ठ कार्यकारी पदको संख्या रहेको छ 129 वटा। तलब दर प्रति महिना 40,000 रुपियाँसम्म रहनेछ। प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्नेछ। पदअनुसार आवश्यक शैक्षिक योग्यता र अन्य विवरणका साथै आवेदनका लागि वेबसाइट रहेको छ www.aai.aro। आवेदन दिने अन्तिम मिति सेप्टेम्बर 7 तोकिएको छ। यसै गरी उत्तर पूर्वी सीमा रेलवे मा खाली रहेका 6,777 शिशु एप्रेन्टिस पदहरूका लागि पनि आवेदनको माग गरिएको छ। प्रार्थीले उच्च माध्यमिक परीक्षामा उत्तीर्ण गरेको हुनुपर्छ र सम्बन्धित ट्रेडमा कुनै आइटीआईबाट राष्ट्रिय ट्रेड प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। यसैको साथ आजको रोजगार समाचार यहीँ समाप्त हुनेछ। श्रोताबिन्द, आज नेपाली भाषा मान्यता दिवस हो। आज 20 अगस्त सम्पूर्ण नेपाली भाषीहरूका लागि पनि एउटा ऐतिहासिक र गौरवमय दिन हो। सन् 1992 को 20 अगस्तको दिन भारतको संविधानको 8 अनुसूचीमा नेपाली भाषालाई आधिकारिक रूपमा समावेश गरिएको थियो। यही ऐतिहासिक उपलब्धि र भाषाप्रतिको समर्पणलाई स्मरण गर्दै हरेक वर्ष आजको दिनलाई विशेष गरी भारतीय नेपालीहरूले नेपाली भाषा मान्यता दिवसका रूपमा भव्यताका साथ मनाउँदै आएका छन्। आदरणीय श्रोताहरू, भाषा केवल अभिव्यक्ति वा संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता र स्वाभिमानको आधार स्तम्भ पनि हो। भारतमा बसोबास गर्ने लाखौँ नेपाली भाषीहरूले आफ्नो भाषाको पहिचान र अधिकारका लागि दशकौँसम्म गरेको कठिन सङ्घर्ष र योगदानको परिणामस्वरूप हामीलाई यो सफलता मिलेको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, डाक्टर पारसमणि प्रधान, लीलबहादुर छत्री, धरणीधर कोइराला, सूर्यविक्रम झेवाली जस्ता अनेकौँ महान व्यक्तिहरूले नेपाली भाषाको विकासमा पुर्याएको योगदानहरूलाई आजको दिनमा

0: स्मरण गर्नु हाम्रो परम कर्तव्य हो। आजको यस विशेष दिनमा हामीले समीक्षा गर्नुपर्ने कुरा मुख्य के छ भने, हामीले हाम्रो मातृभाषालाई कतिको माया र संरक्षण गरिरहेका छौँ। प्रविधिको आधुनिक युग र भूमण्डलीकरणका कारण आज हाम्रा नयाँ पुस्ताहरू मातृभाषाबाट टाढिँदै गएका हुन् कि भन्ने चिन्ता पनि थपिएको छ। हामी सबैले गहिरो चिन्तनको साथ सधैँ याद राख्न आवश्यक छ कि भाषा बाँचे मात्र हाम्रो संस्कृति र इतिहास जीवन्त रहन्छ, अन्यथा हामीले आफ्नो पहिचान नै हराउनेछौँ। त्यसैले आफ्नो घर, समाज र व्यावहारिक जीवनमा नेपाली भाषाको शुद्ध र निरन्तर प्रयोग गर्नु आजको दिनमा अत्यन्तै आवश्यक छ। श्रोता साथीहरू, विश्वका जुनसुकै कुनामा रहे पनि नेपाली भाषाले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। भाषाको विकास र संरक्षणका लागि राज्य, देश, सञ्चार माध्यम लगायत प्रत्येक नागरिकको पनि उत्तिकै दायित्व रहन्छ। आउनुहोस्, आजको यस पावन अवसरमा हामी आफ्ना बालबालिकाहरूलाई मातृभाषा बोल्न, लेख्न र यसको मर्म बुझ्न प्रेरित गर्ने सङ्कल्प गरौँ। अन्तमा सम्पूर्ण नेपालीभाषी आमा बाबु, दाजुभाइ र दिदीबहिनीहरूमा नेपाली भाषा मान्यता दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपाली भाषा अमर रहोस्। श्रोता पनि यसै गरी आज भारतभर अक्षय ऊर्जा दिवस पनि मनाइरहेको छ। द्रुत गतिमा आर्थिक वृद्धि हासिल गरिरहेको भारतका लागि ऊर्जा सुरक्षा र पर्यावरण सन्तुलन कायम राख्नु मुख्य प्राथमिकता बनेको छ। वर्तमान समयमा भारत विश्वकै तेस्रो ठूलो ऊर्जा उपभोक्ताकर्ता देश हो र यसले आफ्ना जलवायु लक्ष्यहरू हासिल गर्न तीव्र गतिमा अक्षय ऊर्जातर्फ पाइला चालिरहेको छ। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले पछिल्लो तथ्याङ्क अनुसार चीन र अमेरिकापछि भारत अक्षय ऊर्जा क्षमतामा विश्वमा तेस्रो स्थानमा आइपुगेको छ। भारतको गैर जीवाश्म ऊर्जा क्षमता 300 गिगावाट नागिसकेको छ भने, जसले देशको कुल विद्युत क्षमताको 54% बढी हिस्सा ओगटेको छ। भारतको कुल सौर ऊर्जा क्षमता 165 गिगावाटभन्दा बढी पुगेको छ। गुजरातको खावडा रिन्युएबल एनर्जी पार्क र राजस्थानको भारला सोलर पार्क विश्वकै ठूला परियोजनाहरू हुन्। 57 गिगावाटभन्दा बढी क्षमताका साथ भारत पञ्चम ऊर्जा उत्पादनमा पवन ऊर्जा उत्पादनमा विश्वमा चौथो स्थानमा छ। भारतसँग करिब 57 गिगावाट ठूला साना जलविद्युत र 11.7 गिगावाटभन्दा बढी बायोमास ऊर्जाको उत्पादन क्षमता छ। भारतले सन् 2030सम्ममा 500 गिगावाट गैर जीवाश्म ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ भने, 1 करोड घरहरूमा छतमा सोलर उडान जडान गरी निशुल्क विद्युत र दिगो ऊर्जा प्रवर्धन गर्ने लक्ष्य लिएको छ। इन्धन आयात कम गर्न र भारी उद्योगहरूलाई हरित ऊर्जामा ढाल्न करिब 19,744 करोड भारतीय रुपियाँको लागतमा यो मिसन सञ्चालनमा छ। किसानहरूलाई सिँचाइका लागि सोलर पम्प उपलब्ध गराई कृषि क्षेत्रलाई सफा ऊर्जासँग जोड्ने कार्यक्रम पनि छ, जबकि यसमा केही चुनौतीहरू पनि नभएको होइन। जस्तै घाम र हावा सधैँ एकनाश नहुने भएकाले 24 घण्टा निरन्तर बिजुली आपूर्तिको लागि ब्याट्री स्टोरेज प्रविधि अझै महँगो छ। ठूला सोलर र विन्ड पार्कका लागि ठूलो भूभाग र उच्च क्षमताका प्रसारण लाइन निर्माणमा भौगोलिक तथा प्रशासनिक ढिलासुस्ती छ। सोलर प्यानल निर्माणका लागि चाहिने कच्चा पदार्थमा विदेशी बजारमा निर्भरता कायम रहनु आदि आदि समस्याहरू रहिआएका छन्। भारतको परिप्रेक्ष्यमा अक्षय ऊर्जा केवल वातावरणीय आवश्यकता मात्र नभई आर्थिक विकास, इन्धन सुरक्षा र भारतलाई विश्वव्यापी तेलको आयातकर्ताबाट हरित ऊर्जा निर्यातकर्ता बनाउने मुख्य माध्यम बनेको छ। प्रविधि नीतिगत प्रोत्साहन र सरकारी लगानीको सही समन्वयले गर्दा भारत ग्लोबल एनर्जी ट्रान्जिसनको नेतृत्वदायी भूमिकामा उभिएको छ। अक्षय ऊर्जा संरक्षणबारे आजलाई यति नै समय भएको छ। आजको अघिल्लो कार्यक्रमको सुनाइरहेका छौँ युवा कार्यक्रम लक्ष्मी छेत्रीको सञ्चालनमा। सुन्नुहोस् नवज्योति युवक सङ्घका सदस्यहरूद्वारा प्रस्तुत आजको यो युवा कार्यक्रम।
1: नमस्कार, आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम मार्फत प्रसारण हुने युवा कार्यक्रममा सबै श्रोताहरूलाई धेरै धेरै स्वागत छ। आज बिर्कुसीका नवज्योति युवा सङ्घका सदस्यद्वारा केही

0: युवा कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। सर्वप्रथम प्रस्तुत गर्दैछौँ एउटा कविता। कविता पाठ गर्दै हुनुहुन्छ श्रीमती हरिकला सापकोटा।
1: मेरो कविताको शीर्षक हो आमा। धन्य हुन्थे आमा तिम्रो पाउँ परिकन रुन पाए, धन्य हुन्थे आमा तिम्रो पाउँ परिकन रुन पाए, अन्त आत्मा मेरो तिम्रो स्नेह किरणले धुन पाए, अन्त आत्मा मेरो तिम्रो स्नेह किरणले धुन पाए। संसार बरु नचिनु के भो, देवता कति छन् भो नगनु, संसार बरु नचिनु के भो, देवता कति छन् भो नगिनु, केही नबुझु केही छैन मलाई, केही नबुझु केही छैन मलाई, मूर्ख महामूर्ख भनु। तिम्रो ममताले मात्रै मन, तिम्रो ममताले मात्रै मन पुग्छ सबै चोखिन पाए, मेरो अन्त आत्मा। धर्म गर्नु वास्तवमा के हो, धर्म गर्नु वास्तवमा के हो, मर्म बुझ्नु हो आमाको। आमाका सन्तति नै बुझ्छन्, आमाका सन्तति नै बुझ्छन् भाषा अन्त आत्माको। पुग्छ मलाई मेरी आमा, पुग्छ मलाई मेरी आमा, केवल तिम्रो हुन पाए, मेरो अन्तरआत्मा। जति आमाको स्नेह छ, जति आमाको स्नेह छ, त्यति गङ्गा जल नै छैन। आमाको काखै हो स्वर्ग, अर्को स्वर्ग छैन। आमाको काखै हो स्वर्ग, अर्को स्वर्ग छैन। बिर्सेर पनि पुग्छ मलाई तिम्रो गुण सम्झिन पाए, बिर्सेर पनि पुग्छ मलाई तिम्रो गुण सम्झिन पाए, मेरो अन्तरआत्मा, मेरो अन्तरआत्मा।
0: श्रोतागण, अब हजुरहरूले एउटा मिठो भजन सुनिदिनुहोस्। प्रस्तुत गर्दै हुनुहुन्छ श्रीमती सीता शर्माज्यूले।